Là, il y a rien qui est intéressant. Sir, basson. भारतीय जनता पार्टी यूनियन टेरिटरी लद्दाख से सदर टशी गेलसन खची गयो तेनु बीजेपी जनरल सेक्रेटरी अशोक कोल इधन सेवा संकल्प अभियान पेकर दिल्ली थोगे वर्कशॉप चिगे गृह सिरबास गवेतनपुर नरवा से सरकारी फंतोचन गुंबान सा मीमा से अरे नरे सुपर लेप चुकी मीना मालियानो क्यों से इंजरेन दुजदांग पुनगरगन सदरिस पार्टी लस्मिना लद्दाख गांव पे मीमा सुन सस्ते से सिंह ता से मीमा से फनके मीना लस बुजरे सरबासों प्रोग्राम पेनो सब डिवीजन शकर चिकता ने दिन मा काउंसलर ने लस्केल समा मंडल सुन बोला फेफसुस बस यांदी वासला पार्टी अनु शर्बना चुंखा चिगे किसान ज्वाइन बसेन डिस्ट्रिक्ट मजिस्ट्रेट द्रास इम्तियाज काचुस दिरिंग नाकोड़ी ग्रफ सिग्मा लिंखों से रात उस पर चला होने की ऑक्सन चगन चार बार चुंग फिर सतान शेष लिंखन फून नील का लोग बस दिया ऑक्सला ग्रफ चंग खास पानी खा लिंखन उल्ला दी चला पेकने अतन जोखा रनेसो को ला साल पो बसे हा गो उन्तास दियाबारा जिला मजिस्ट्रेट शेष खान सागाब फून यानुक दी जाती स्कोर ला गाज दती गिरजे गयो उन्दु गया मिंदु देश को लन्नु रो बसे स्नामा अंजक पर गो सुगजरे खास को उन्सान ता हसेन दियानो सोसा ग्रफ से नशा मुक्त भारत अभियान पे नाल जो डुलें चिगे उत्खन लज्जो नील का लोग पाऊं बासों दियाबारा शेष खान सागे کنه میتر رگی اتاق سوپا سیگریت نه اتاما کویس نه سان سخت سان چه سپیک نه گان رگی بسیز گخ سام اسکور لزرین دی زیادی هرتی پان سخ اسکور لچان سخت سپیک چنه رگی ارتندوک شان سکول بیمینا دون لائن اوزرین اسیرین ज्ञान चौथ खासन मलसान के सीसीटीवी सस्ता पर गो सुजरन दिलासन पुनस ग्रैंड मीना छो सेदारा उन काउंसलर उन दुना कम्युनिटी लीडर उन जिला इंतजामिया लखतुत बजरे जो आबस गवर्नर फैसंग लोफ लो चुपियत बसन सोचे फुन सा करनो रो बसल तालुक सुन सक अजक पा इंगन चशो وزیر دفاع راجنات سنگھ درنگ کولمبیا اور سری لنکے صدر انوراگ کمارا ڈسوکیا نمبو گرفس ملینکھوں سے گرفس پہ وصلہ گوبا انسکاس چوکشی کے کھرم سے سنگیتے انوگ نیموری کھمچز نا بہری یہ لگتوتی زوستے کا بہارت نا سری لنکا یولونی ریارگیس نا میماسی فانتو غفلہ لگتوت بسے لاز بیجرے اور تیانگ مباس سوشل میڈیا پوشتی گانو جناب سنگیس یولنیس کوئی گوبا انیس دی خطے انو سٹرون لوکس چیک ڈیل کچک سنگی چیک دونا تھتکا نرگام مورتان پوشتی فیلا چوکشک بسے لس بیر دیانگ پانگ انگون چوکسین بریکسی خورتانس پو باسان دولنا بریکسی وزیر خزانان دونا سنٹرل بینگی گورنر رونی لجوی کی گرابس پو دیل زیرگوی گنر چی باری هم امبایی هم علیان کیون چاین دیچک دی موضوع پو بریکس فائنانس ٹریک زیر چخصیو دیو باسان دولنا وزیر خزانان نا گورنر رونی گرابس پور گل بیل جان جی پور لما علیان کیون س گوینو کارپوریٹش مائم مرکزی وزیر نرملا سی تاروانی س ممبایی لجوی کی گراب پسانس نا لگ بریکس فائنانس ٹریک پو لجوی کی نتائج نیل تعلق سو بس کھنین من دیونین در سقوی پرگی خبرن بجردن ملت نیشور سقوی پرگی خبرن کوری آئین تی دنو کازر چھت دیمن پنگا ایزن شزد بس یشو خدا نر سغمانی فقریان

0: लोकल है या राष्ट्रीय, आकाशवाणी देती है उपभोक्ताओं तक पहुंचने का हर विकल्प।
1: और अब तो आप घर, दफ्तर या दुकान पर बैठे बैठे कर सकते हैं आकाशवाणी के किसी भी केंद्र के लिए विज्ञापनों की बुकिंग।
0: आकाशवाणी के विभिन्न चैनलों पर विज्ञापन देना सुलभ और सस्ता।
1: बुकिंग है तो संपर्क करें 8700001-4242 पर।
0: 8700001-4242।
2: सुनो ना।
1: हाँ।
2: सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
1: तो रोका किसने है? हाँ?
2: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
1: मुझसे।
2: तुमसे? तो अच्छा बताओ फिर।
1: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
2: पर उससे मेरा क्या फायदा?
1: देखो फायदा है, जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुँच जाओ।
2: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
1: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो 8700001-4242।
2: ओ 8700001-4242। लो अभी फोन लगाता हूँ 8700001-4242 पर।
3: जल्दी टिफिन पैक करो राजू, मोबाइल छोड़ो।
4: अरे दीदी वो बैंक का नंबर चाहिए, रिफंड ही नहीं आया। मिल गया, अब भी कॉल करता हूँ दीदी।
3: बिना नंबर जांचे? अक्सर जालसाज बैंक की नकली वेबसाइट और फर्जी नंबर से पैसों की धोखाधड़ी करते हैं।
4: तो फिर सही नंबर?
3: बैंक की ऑफिशियल वेबसाइट या तो कार्ड।
4: आपने तो बचा लिया दीदी।
3: काम से नहीं।
5: RBI कहता है
6: सही वित्तीय बर्ताव करे आपका बचाव।
7: मीडियम एफ एम चैनल का जो आकाशवाणी कर रही लेकिन गुलाम मेहदी सैदी निश्चिना कसल
8: औज़ुबिल्लाह मिन शैतान रजीम बिस्मिल्लाह रहमान रहीम। कुछ नुकात औलाद ला तरबियत पी रविशिक पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम इशितना वहम बंदा बनवाने एक उस्ताद हिसाबी का तजुर्बात सुमत पी कुछ तजुर्बा का तो इंती खत्मल्ला अमस्त्रीमून खत्मल्ला मखसूसन अमस्त्रीमून खत्मल्ला अरजबेत। पहला नी तजुर्बा त्रुग्यो दूमा जंती खत्मल्ला अरजबेत रविशिक फुनला तरबियत ओ तंगमत पी नतस फुनला दचिक पेने खरजबेत सलाक तंगमीना दू जरूरी खरज बात पाओ ताम चिक नतस माल फ्रीशितिया फ्रीमीन का तो खारश का तो बेत दरिक ड्यू हर एक ड्यू सही इंजरे लेकिन माली अलावा यहाँ चीजात का तो अंगतांग और गोशतांग दर गोस खनुन संगतस जहने नुगतस जख पर गोस चे ड्यू चिक नतस चे खारस बेदनी जबना माशरी ताम चिक तरकी तरफ ला माशरे नुक इतिहाद तरफ ला माशरे नुक अखलाक तरफ ला का तो छत नरिक दी تعلیمی وجه سکین چام چک خرابی که تو یونگ داری دی خرابی و ما تعلیم مت بیلی هاسکا یه رز دیو توجه باز دنیا تیانو مثل غرب کنتری نیانو کنتی زمینو نیکن بی مت پیت پی زرخیس پو منا کم زرخیس منا کم یاد اور دیل تک پلا عرب ما مالک اور اده کنتری نیانو کنتی زمینو نیکن بی مت پی زرخیس منا موم یاد مثلا میوجات بینچا چامالاق سوکس مخصوصا تل زرچان منا مومو لیکن ترقی لحاظ سے انوک ٹیکنالوجی لحاظ سے انوک یورپ ممالک آگے اور عرب ممالک ادھے طرف پو ترقی لحاظ سے انوک کم دی علت پو چی سن زبانا دی علت پو دیو سن دیو خود نتی کرگیلو ایسا انسا نتیس نتی دیو نو تجربہ بانا دیا چندوک باز جگہ تعلیم یافتہ من ممودوک لیکن زرخیز پو خوین انو زمین چامالاق سوک زرچان میں وجات زرچان کم باز جگہ نتی کرگیلو علاقہ چامالاق سوک زرے سوا زرے سکیت زر دیون من مومو لیکن تعلیمی لحاظ انو ترقی لحاظ انو ٹیکنالوجی لحاظ انو دیون کمزور ٹھیک ادے جہانی دی کنٹری نا چخلا چخلا دی علت پو دیو سنسین ادے زرخیز مت کنونی کنٹری نیز سنان لشچی باز کنتان اسیانو نبین چیک مومو مت پنا تعلیمی طرف لزیادہ احمیت تانس کنگ زیز نتا نتیل کتو مت نریک نتیس نیمی کنا نتیس روشنی کنگت وغیر زالک ادو چخص باز اور اے زرخیز یت کنونی دینا نو بین کانو نو کانتری چی باس دینا یوت کان پو دینا زین دوکس دینا تھوم دوکس آرام بسے یان سائنسی لیا لحاظ کا

0: Disability spela tangza jodi ang pan chingar jet pinso ya. Dia nung ati disabled physically challenged persons ang ati sunji pru sa kada jo. Kui fila daksi ang ati social welfare department ti under school chiam da jo ang ati thangi kyo. Agar dia nung ang admission sukar lenchin na kato yang social welfare district social welfare office dia nung ang contact jo cha dia nung kuyong sequence ni admission process dia ang stool bengen cha injo ya. China daksa eres spela tangza jo ang ati Ladakh marriage assistance scheme zare. Diu baksun related this scheme pinjo diu la pehla state marriage assistance scheme zaba pinjo ya ngati UT Ladakh dan riyam nadi ming puchin so se Ladakh marriage assistance scheme zare jo this scheme pu yarang zan na ngati bomo sa fela men di focus pu bomo sa injo ya diang busa sa ga mitop pa this scheme pu dianu yarang zan na BPL category bomo jo ya BPL ya AY category ngati ration card ho de jo ya BPL ya AY so ka tyo na de bomun dianu apply ba ngen chance den jo ya kwa kwa dianu chi thop chin ngachi kana social welfare department रोज पची थोप चेंज ना कुआ बक्सोनी फिल्ला रुपया 50,000 रुपए कुआ दिया नुक असिस्टेंस थोप चेंज जो सोशल वेलफेयर डिपार्टमेंट की तरफ से या अगर बमो दे बमो या कोई मकपा खुसन बको बक्सोन बचिन बक्फो जरना अगर को मजदूर का तो ना कुआ मजदूर का तो या बमो या बक्फो को मजदूर का तो ना कुआ यूनिक डिसेबिलिटी कार्ड अगर जिल्दा ने का तो ना दिया नुक कोई 40% या 40% बस खिमो अगर को मजदूर का तो ना कुआ दी 50,000 50,000 रकम पु कुआ डबल सचिन जो कुआ 1,00,000 रुपए दियानुक असिस्टेंस स्कीम थोप पत छन दियानुक कुंगता अप्लाई बे फिल्ला या रंग सपस की जरूरी स्पेरा दिया यो जुंग अति मंगमुस गचा दिया छियो दो जबना बक्सुन छोटे 1 महीना 2 महीने के अप्लाई बायो दो छन द चोस अप्लाई बा मियन मजु दियान मेन दियान स्पेरा दिया यो बक्सुन बा बस पहला दिया अप्लाई बचा ताकि बक्सतून बा बस पहला अप्लाई बने तो कम से कम कोई बक्सतून डेट पे का टाइम पे अचान सो से वेरीफाई बने ने दजो वो बक्सतून बेन मैंने कहा तो अति खिमोज खाची फ्राट आयो वो जो मारे बक्सतून छोटे माने 4 साल 5 साल सो सरिया ना कोई नाचे ना जो बक्सतून बस इन जरस का चाहो ना चने दे फिल्ला दिया नुकसान पर जरूर दिया हो बक्सतून बा बस 10 दिन 5 दिन 10 दिन या महीना पहला अति तहसील सोशल वेलफेयर ऑफिस कतलगा हो जो दिया नुकसान के दिया नुकसान के ना अचान या लदाख मैरिज असिस्टेंस स्कीम अचान देना फॉर्म क्वेश्चन जचा देन न फॉर्म लेंचा फॉर्म लेन न देन गन तां क्विज पूरे डिटेल डॉक्यूमेंट जर ता चिन डॉक्यूमेंट चि चिरगोस पत या देन बुसे डॉक्यूमेंट खचि गन यो बमे डॉक्यूमेंट खचि गन हां अगर बम बुसाओ खोज सुनो बक्सतून बचिन दो अगर एपीएल यो दो एपीएल यो न दिक चिन जो चा जबन दिस स्कीम पंगाती बुसे फिलमन इन मेन बुसाओ खरा नौकरी पयो चि यो दो अगर बमे राशन कार्ड पो बमे आते राशन कार्ड पो या बमे मिंग पगा राशन कार्ड पो न दो अगर बीपीएल या एवाई का तो न खो अप्लाई बंगन चा जिन जो या چنه دیا نو کو غتی لداغ ریزیدنس سرٹیفیکیٹ چروس پد دیا غتا اف ای ڈیویٹ چروس پد غتی کوٹ نہ دیا نو بخصونی ڈیٹ تان سے دیا بخ فیمنگ بخ می می سرس بیس عمر گوس پجو جو نہ بومے راشن کارڈ گوس پد یا ڈیٹ دنا ایج پروف گوشن جو چاز بن غتی لیگل ایج سے تو کیمو یو موشن جو بخصون بخن اگر ان لیگل ایج لیگل ایج بس یوق تو کتو نہ کو دیو اپلائی بنگن چاز من جو چنه دیا نو کو لادغتی دی تحصیل سوشل افیئرز آفس قتلگاہ یو چا دیا نو کو جانتا ڈیٹیل ڈاکومنٹ زرتا چین دے ڈاکومنٹ پو بخصون بس ایک سنل لا پورا کمپلیٹ بس ہے دنا فارم پ نمبر اٹیچ بس ہے یا فائل کا ورچتا سی دنا آفس پر سبمٹ چور وشن جو سبمٹ چوس پنگ چے دے حساب پی کوئی بخصون ڈیٹ لچے کوئی ڈاکومنٹ ویریفائی بس ہے یا ڈاکومنٹ ویریفیکیشن سو سری اپ نا اچھا فیل ورکرن فیل یا سو سے کوئی کھمبا سو سے بخصون بین دوگا بممندو گا سو سے سٹچنج سٹچا زنج جو چن دی ویریفائی سو سری اپ نا اگر کوئی ویریفائی کو صحیح کتو بگنا اچھا ویریفیکیشن دی دنا ڈیٹا وچے دی تحصیل آفس لاچے سبمٹ چور جو چن دے حساب پلا کوئی فردر دی ایکشن لن چن کوئی سینکشن فیل کال بعد دیو باقی اتھارٹی لگا سینکشن فیل کال سینکشن سو سل گپ نا دی فنڈ لپ 2000 مدیاں تنگتی یا مشکلات سخت چھ دی یو جو تا فنڈ سخت گور بار بس مدیاں نو غتی من ننین جونین سین کھچی پنے ما تھو پجو کو کیمو آفس لپت کو غچی دا میسج جو یان تا پنے یوں یوں چھ نا فنڈ لپ 2000 نا غتی گا ڈیٹ پک سینکشن سی پہلا سو سے دی جو پہلا سو فارم سبمٹ بس پنا تے سر سری گا کو پنے پھتا چا جو دی یا سو پہلا یوں چھ گیم نا تا چھ شکل چک چھ میں جو چھ بالکل کوئی بالکل ڈیٹ حساب نہ سوس پہلا سبمٹ بس نہ دنا سبمیشن حساب نہ کوئی مجز پہلے پھت تان چزن جو فنڈ لپی حساب نہ کس بخش دے دے
1: کس جو چھن دی سکیم پون اتا من ار گل بس سکیم چ تھم چن لوک چزر بنا اتا دان دین ات دی نمزن نو کتل تا نہ جو مدام بخشن پون من بالکل مہنگا چھ چ چھ نہ سو جو یان اتا نتی کھرکھور نی پینل وچن می ماس کون نتی ماس کون دو چھسی روخ چھ اتا تھپ چھ دو چھن لیکن بہترین سکیم چ ار دی مول بس جو چھن دو من متا اتا yang daksa dul nyut pi ya daksa di notification being set pi scheme chi score langa tes pera ta na jungati share so te probas bis ko ni filainang